fatta più difficile. Se ci sono apre a tutta scada a terra, ma mi spiace sottare. Apre a fuori ci becche, Gurbani padre a Simran Karde a Pojan Piar Pita, it cali, e talghi da tutti i padri a Gir, a Giappone a Pita Shadi. माता जी श्री जी जिसके कलयुग के साथ क्या जी पुत्र जान के पूर्ण प्यार भी करते हैं उसे धन गुरु नानक की गद्दी के मालिक जान के पूर्ण सत्कार भी करते हैं सिख न बुलाया जा सिखा कवि जी न बुला के ले सिख आए हाथ जोड़ के अरदास की थी बहुत लोकी नाथ सदगुरु माता जी याद कर दे श्री दशमेश पिताजी उत्तर आए नमस्कार की थी माता ने सोना आसन बिछाया यार बैठ प्रसादे का थाल परोस के हजूर दे के रखे कवि जी साहबजादे भी आ जाने सचल माता जी जी दसवें पातशाह जी ने कवि जी करके बुलाने नाम नहीं सी लेंदे क्योंकि छेवें पातशाह जी का नाम सी श्री गुरु हरगोबिंद साहब दसवें पातशाह का नाम श्री गुरु गोबिंद सिंह जी अदब करते सन नाम नहीं सी लेंदे कवि जी करके बुला मेरे हजूर ने जो कुछ माता ने वचन किया उन्हें सफल कर दे जितनी बाणी उचारी है ऊपर लिखे है कवियो बात आखो श्री है कवियो बात साहबजादे भी आ जाते इशारा किया सिख भजा गया साहबजादे ये भी आ चार आसन होर भी साहबजादे बैठ चार थाल होर परोसे इन्हों के अगे भी रखे साहबजादे मेरे कलगी दी पातशाह जी भोजन छक रहे हैं ते माता खुजली जी वेख वेख के पिछर दी कोई मन च ख्याल आ गया कवि जी हुण साहबजादे जवान हो गए ना कुछ परिवार देखो ना कितने सुंदर मुख ने चौड़ियां छाती कितने सुंदर शरीर मेरा चित कर रहा है इन्हों दी हुण शादियां कर दे शरीर का कोई पता नहीं मन दे अंदर ये ख्याल आया अपने हथी वेखा इन्हां नूं घोड़ियां ते चढ़ा हजूर मुस्कुराहट है सदगुरु सचे पातशाह मुस्कुराए मां जी साहबजादियों दी शादियां हां मेरी इच्छा है मेरे दिल की एक तमन्ना है हजूर कहन लगे मां जी फिर फिक्र न करो मंगनियां तो इन्हां दियां हो चुकियां हैं ते शादियां दियां तारीखां भी नेड़े ही हैं हैरान हो गई मां जी माता जी कवि जी मंगनिया कर दी मैनू दसिया ही नहीं तुसी अपने आप ही मंगनिया सी फिर ख्याल रखे जे विवाह वेले शादिया वेले आनंद कारज वेले मैनू जरूर याद कर हजूर कहन लगे मां जी जिस दिन साहबजादिया का जन्म होया मंगनिया उस वेले हो गई ਵਿਆਹ ਦੀਆਂ ਤਰੀਕਾਂ ਵੀ ਨੇੜੇ ਹਨ ਅੱਛਾ ਫਿਰ ਮੈਨੂੰ ਹਜ਼ੂਰ ਕਹਿਣ ਲੱਗੇ ਫਿਕਰ ਨਾ ਕਰੋ ਸਮਾਂ ਆਵੇਗਾ ਦੋ ਦੀ ਜੰਝ ਅਸੀਂ ਚਮਕੌਰ ਲੈ ਜਾਵਾਂਗੇ ਤੇ ਦੋ ਦੀ ਜੰਝ ਤੁਸੀਂ ਸਰੰਦ ਲੈ ਜਾਓ ਕਿ ਆਖੋ ਇਹ ਰਮਜ਼ਾ ਸਨ ਪਰ ਭੋਲੀ ਮਾਤਾ ਨੂੰ ਕੀ ਪਤਾ
کہ سدگرو کتنے بول رہے وہ سما آ گیا پیاری خاص سنگت انند پوری چھڑ دیتی سرسا ندی پار ہوئے میرے کلگیدر سدگرو جی دو صاحبزادے تو حضور دے نال ہن تے پھر اے معصوم روحاں کلگیدر دے لگتے جگر بابا جوراور سنگھ تے بابا فتح سنگھ تے اے برد ماتا ماتا گجری جی پھر کھچر تے چڑے ہوئے تے جا رہے نا خوش بھی ہوئے کٹک دی کر دی اج فتح گڑھ صاحب مہان وڈا ایک میلہ لگا ہوا داسوں کئی ویری اس مہان سماگم سے اسے حاضری بھرن کا سواں ملے میرے پرم مستر یعنی مندر سنگھ جی ایڈیشنل سکتر شرومنی کمیٹی دے اس سماگم سے ہر سال ہی چٹھی پڑھتے ایسی بھی پترکا آئی پوے گی تو پیاری ساس سنگت اج اتنے بڑے دیوان لگے ہوں تقریباً جتنے سارے منسٹر ہیں سارے اتنے پہنچے بڑا پربھاوشالی دیوان بڑی دوروں دوروں دنیا اتنی پھر پیاری ساس سنگت اس مہان سماگم اتوں کی مٹی اتوں کی خاک جو صاحبزادے کے خون دے نال پوتر سے پاک ہوئی ہوئی ہے دنیا کے متے پہ لگی جس طرح ماتا گجری بڑی سردی ہے اس کی اچھا اپنے پنجاب دے تھی سارے پنجابی ہو تو پتہ ہے کہ اج کل اس کے موسم بڑا ٹھنڈا ہو پھر کس طرح ماتا گجری جی اپنے پوتریاں نو نال لے کے تھرو تھرو کر دی اپنے سونے پتر تو جو گرو نانک دی گادی دا مالک سنگتاں دا مالک اس تو وچھڑ کے جا رہی ہے کھوچری بھائی نال کون ہے گنگو برہم پھر اے شام نو آپ وچار کران گے کہ کس طرح میرے کلگیدر فتح پاتشاہ جی صاحبزادے ماتا گجری نال جا رہے ہیں گنگو برہمن نال کس طرح گنگو دے کار پہنچے گنگو نے جو کچھ دھوکھا کیتا پھر مایا دے لالچ وچ آ کے پیاری ساتھ سنگت گنگو نے میرے کلگیدر دے بچیاں نوں پولیس دے حوالے کر دتا خوشی ہوئی پھر جس طرح سرحد پہنچے وزیدے نال جو بچن بلاس ہوئے وہ پھر رات میں رات بچی بینتی کریں گا تو آؤ آؤ بڑے پاگاں والے جو بھائی صاحبزادے کی شہیدی کا پرو منا رہے جو امر جوتا امر جو امر دھرم انہوں نے سچ نال پیار کیا تو آؤ آپ بھی ارداس کریے کلگیدر فتح پاتشاہ مہران دے سائیں اسی بھی تیرے بچے ہیں آنکھوں سری بھائی ساڈے تے مہر کرو سانو بھی اس مت بخش اسی بھی دھرم نال پیار کریے تیرے چرنہ نال جڑیے نا سونت چیزاں نال پیار نہ کریے انہوں نے تو برس جانا ہے ارداس کریے تے کی منگ منگیے دے جیوا ور موہے اے ہے شبھ کر من تے کب ہوں نہ ڈرو نہ ڈرو عرشوں جب جائے لڑوں نشچے کر اپنی جیت کر پاکستان تے ہندوستان دا جنگ ہویا ہے پھر کلگیاں والے دے سونے خالصے نے اے ور لے کے تے اس طرح کر دکھلایا کچھ نہیں بھائی کر دکھلایا پہاڑیاں گونجیاں سر پہاڑی سکھاں دی بہادری نو دنیا من گئی اے کلگی دردی بخشش ہے خالصے اے مہر ہے جو ور منگے ہے خالصے واسطے پھر بھائی کلگیدر فتح پاتشاہ اکال پورش ور منگن تے وہ دات نہ ملے ملی پر حضور نے پھر سانو ونڈ دیتی آخوش جتنے دنیاوی دات ونڈیاں راج پانگ دیتا ہے اتنے اے دات دیتی ہے پیاریو جی اے دات نہ ہوئے تو راج پانگ نہیں رہی آخوش نہیں
दे शिवा वर मुए है शुभ कर्मन ते कब हूँ न डरो न डरो अरसो जब जाए लरो निश्चय कर अपनी जीत करो ये सिख हूँ अपने ही मन को ये लालच है गुण सहित चरो जब आओ की औग निदान बने अत ही रण में तब चूक अच्छा चर्दिया कराने जाके इन्हों के मन के अंदर एक जज्बा तो आओ मैं याद जुड़े बड़ी पागों वाले पुन वाले कलगी सचिव पातशाह जी ने थोड़े उत्ते महान बख्शा की जो सतगुरु जी ने महान मेहर करके थानू अपने चरणों जोड़े अपने नाल जोड़े जेडे गुरु नाल जुड़ गए भाई वो सदा वास्ते सुखी हो गए गुरबाणी नाल जुड़े सिमरन नाल जुड़े कलगी सचिव पातशाह के दरबार च आके सत्संग भी जुड़े वो सुखी जेडे टुट गए भाई फिर परमेश्वर से फुलिया व्यापन सबे टुट गयो नदी नालों पानी विछड़ गया विछड़ जो गया दरख्त नालों पत्ता टुट जो गया फिर टुट गया पत्ता टूटा डाल क्यों लै गई पवन उड़ाए डाली पई उड़ीकदी कदे फिर भी मिलती है फिर तो भागा की गल तो तुम जुड़े हो जुड़ के साई आराध्य है साई दे प्यारे जुड़े हो तुम तनो प्यारी साधन सरबत माई साई अमृत वेले आके अमृत बाणी का अमृत पीता है सर्व आसा पूर्ण करने वाली आसा जी दीवार का कीर्तन सुन के अपना जीवन सफल किया है आओ अकीरला छंद लगा के कीर्तन की समाप्ति शामन समय से दर्शन लेके साहबजादे का सोहना पुरब शहीदी पुरब मना के भाई उन्होंने पवित्र आत्मा दुशियां दशमेश पिता दहर प्राप्त करके अपना जीवन सफला करिए आओ अकीला छंद सारे मिलके लगाइए उस तो उपरंत कीर्तन की समाप्ति सुख की सीमा प्यार नाल सारे पते बुलाओ वाहिगुरु जी का खालसा तू करण कारण समरत है करते मैं तुझ गए जो करे तो बड़े आई गुरु मुख दे प्रभ हर पावे गुरु मुख में ताज किया।